0: It's time to commercial break.
1: जदीद माइक्रोबीट्स फार्मोलो अवां जी स्किन के बनाए निखरी चमकदार सिर्फ बिन दीहन में डार्क स्पॉट्स के करे खत्म दिए कुदरती असली ग्लो दी स्किन ब्यूटी क्रीम असली ग्लो हर दिन जो शो अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान
2: सिंधड़ी आमों की सरजमी
3: چوری تھے تو اواں وٹ آہے موجود جیے میرپور خاص ایپ
4: آپ سن رہے ہیں جیے ایف ایم 88 نیٹ ورک سندھ کی آواز
1: خوبصورتی جو اصل راز صرف ڈی اسکن بیوٹی کریم ان میں موجود وائٹامن ای بیڈز جدید مائکرو بیڈز فارمولو اواجی اسکن کے بنائے نکھری چمکدار صرف بن ڈیہن میں ڈارک اسپاٹس کے کرے ختم دیے قدرتی اصلی گلو ڈی اسکن بیوٹی کریم اصلی گلو ہر ڈیہن جو شو ا پروڈکٹ بائے بایوکون انٹرنیشنل پاکستان
5: اپنا شہر اپنا گھر ماتلی اور ماتلی کی آواز GFM 90.4
6: छा पंहिंजे कारोबार जी तरक्की लाइ सोचे रहिया आहियो
7: त पोइ GFM 90.4 मातली बदीन हिकु अहिड़ो FM रेडियो आहे
6: जेको हले थो बिना ब्रेक ऐं मुसलसल
7: ऐं हा ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो GFM मातली बदीन
6: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
7: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा
6: 0331252576
7: जी हा 2315525786
6: GFM रेडियो नेटवर्क
7: सिंध जो आवाज़